0: رب هذه الدعوة التامة والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وابعثه المقام المحمود الذي وعدته، إنك لا تخلف الميعاد.
1: آپ سن رہی ہیں ریڈیو اولیو 106.3 ایف ایم جیو بنداس. Jackman کی پاور پیکڈ رینج، ہیوی ٹرکس، ٹپرز، ٹریلرز اور بوم ٹرکس، دمدار پرفارمنس اور بھروسہ صرف کارمل کے ساتھ. وزٹ کارمل گروپ ناؤ. Lulu Mega Deals are back, and this time it's all about bigger deals, better prices and smarter shopping.
2: From 16 to 19 September, grab special offers and brand new prices on selected items at Lulu.
1: 4 days mega deals, more savings.
2: So get your shopping list ready, because this time at Lulu your shopping is going mega while your spending goes down.
1: Lulu Mega Deals 2026, spend less, save more.
3: Speech dena aur baat kehna dono alag cheeze hain. Speech खत्म हो जाती है, लेकिन अच्छी बात खत्म होने के बाद भी साथ रहती है. शायद आपके पास भी वही बात है जो सिर्फ कही नहीं सुनी जानी चाहिए. The Qatar Talks is back with its 21st edition on the hunt for Qatar's next champion speaker. 2 से 3 मिनट का वीडियो स्पीच अपलोड कीजिए 22 सितंबर तक ऑन www.thequatartalks.com पर. ओपन टू ऑल रेसिडेंट्स ऑफ कतार. ग्रैंड फिनाले इज ऑन 13 नवंबर 2026. द कतर टॉक्स 2026.